0: میں رفیع کو آپ نے سنا فلم دوستی میں مجروح سلطان پوری کا لکھا یہ گیت تھا شوتا.
1: آلس بھری صبح جیسے چائے میں گھل جائے چینی.
2: دیکھو جی بہار آئی باہوں میں
1: آپ کے جیون میں گھولتے ہیں سنگیت بھولے بسرے گیت.
3: میں تیرا راگ تو میری راگنی.
1: گزرے دور کی آوازیں دھنوں کی انوٹھی پرواز سنہرے گانوں کا انداز آپ کی صبح کو بنائے خاص بھولے بسرے گیت.
4: تمہاری یاد ستاتی ہے
1: ہر روز صبح 7 بجے صرف وِوِدھ بھارتی پر.
5: अरे सुनो आजकल ये क्या हर रोज तुम रेडियो सुनती रहती हो पढ़ाई लिखाई नहीं करती क्या? घड़ी देखो जरा 3 बज रहे हैं 3.
6: वो क्या है ना कि आजकल मैं हर रोज दिन में 3 बजे सुनती हूँ सखी सहेली.
5: सखी सहेली?
6: हाँ, हर रोज 2 सखियाँ 3 बजे बड़ी मजेदार बातें करती हैं. और तो और पढ़ाई करियर इंटरनेट सोशल मीडिया और दुनिया भर की दिलचस्प जानकारियाँ भी देती हैं.
5: अच्छा, तो मुझे भी बताना जरा, मैं भी सुनूंगा सखी सहेली.
6: हाँ हाँ, क्यों नहीं, सखिया ही नहीं सखा भी सुनते हैं सोमवार से शुक्रवार दोपहर 3 बजे
7: सखी सहेली.
0: विविध भारती से इस वक्त आप सुन रहे हैं कार्यक्रम यादों की महफिल.